0: मुल्कनि खे बचाइण लाइ ईरान जी एटमी सलाहियत खे ख़तम कयो। तुर्क सदर रजब तैयब अर्दगान चयो आहे त अमेरिका खां F-35 वेढ़ाक जहाज वरिता वेंदा। ईरान जे शहीद सुप्रीम लीडर आयतुल्लाह ख़ामेनेई जो मड़ इराक मुंतकिल नजफ ऐं करबला में अॼु ताज़ियती जुलूस कढिया वेंदा। इराक जे वज़ीर आज़म सॼे मुल्क में अॼु आम मोकल जो ऐलान करे छॾियो।
1: सुनते रहो GAFM 91.6।
2: क्या आप आसाबी दर्द? अब दर्द को कहें अलविदा।
3: पर हम बनाने वालों की फखरिया पेशकश
2: फकीरी डेक्स ऑइंटमेंट।
3: ये ऑइंटमेंट
2: पर आसानी से जज्ब
3: दर्द
2: और अकड़न से आर गर्दन और कमर
3: पट्टों के खिंचाव मोच
2: चोट पुराने जख्मों के दर्द
3: और जल्दी जलन में मुफीद।
2: मुतासरा जगह पर दिन में 2 से 3 मर्तबा नरमी से लगाएं और सुकून का एहसास पाएं।
3: फकीरी डेक्स ऑइंटमेंट
2: तेज आराम मुआसर हिफाजत और काबले एतमाद मयार
3: हर अच्छे स्टोर से नाम लेकर तलब कीजिए।
4: तालीमुल कुरान कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मुबनी प्रोग्राम मुकर्रर है डॉक्टर फरहत हाशमी।
5: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम رب شرح لي صدري ويسر لي أمري وحلل عقدة من لساني يفقه قولي يا أيها الذين آمنوا اے لوگو جو ایمان لائے ہو اطیعوا اللہ اطاعت کرو اللہ کی ورسولہ اور اس کے رسول کی ولا تولوا عنه اور نہ تم منہ موڑو اس سے وانتم تسمعون حالانکہ تم سنتے ہو یعنی اللہ تعالی کا حکم رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے سن کر اس کی اطاعت کرو نہ کہ سننے کے بعد سنی انسنی کر دو یا منہ موڑ لو۔ پھر مزید فرمایا ولا تکونو اور نہ تم ہو جاؤ کل لوگوں کی طرح جنہوں نے کہا کہ ہم نے سن لیا وہم لا یسمع کچھ لوگ صرف زبان حالانکہ ان کا انہیں کچھ نہیں کیوں اس لیے کہ سن انسان یا عمل سے تو سننے والے نے کچھ سنا ہی سنتا کچھ جواب دیتا ہے گویا وہ سنتا ہی نہیں۔ حدیث سے یہ ہے اس نے آپ صلی اللہ علیہ وسلم کی بات اطاعت نہ کی اس نے

0: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
1: GFM 91.6
0: अपना मटियारी की आवाज
1: GFM 91.6
2: It's 3 p.m. This time check is brought to you by
3: Fakiri Neem Prickly Heat Soap
4: Jildi Allergy aur Kharish ke liye mufeed hai
3: Fakiri Neem Prickly Heat Soap
4: Har acche store se naam lekar talab kijiye
5: Ab aap sunenge GFM Network par KTN
6: Iran behri jazam ke nishano banaya hua hai jawabi hamla kaya Spain fazul
7: Hello here anti dandruff shampoo tea tree aur mint oil se dandruff khatam
6: ضرورت وقت نیٹو مدد لائے نہ آیو نیٹو ماں خوش نہ آیا